0: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट शुरू भएको मनसून सत्र आज सम्पन्न भयो। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा 16 अगस्तमा कोलकाता आउनुहुनेछ र आयुष्मान भारत योजना अन्तर्गत बंगालमा स्वास्थ्य सेवाहरू शुरू गर्नुहुनेछ। पहाड, तराई अनि डुवर्सका जिल्ला महकुमा तथा खण्ड स्तरमा आज भव्य रूपमा हर घर तिरंगा यात्राहरू निकालियो। जीटीए क्षेत्रका सरकारी विद्यालयहरूबारे आज कोलकातामा राज्यका शिक्षा मन्त्रीसित एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा भएको दुष्कर्म र हत्याको मामिलामा तृणमूल कंग्रेसका पूर्व विधायक निर्मल घोषलाई पुलिसले पक्राउ गरेको छ। अब समाचार विस्तारमा। संसदका दुवै सदनको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ। गत महिनाको 20 तारिकबाट शुरू भएको मनसून सत्र आज सम्पन्न भयो। यस अवधि 25 दिनमा 19 बैठकहरू भयो। राज्यसभाका सभापति सीपी राधाकृष्णनले आफ्नो समापन वक्तव्यमा सदनमा बारम्बार भइरहेको अवरोधप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, सदस्यहरूले सदनमा आफ्नो विचार व्यक्त गर्ने अवसरहरू पाए तर जनताको आवाज उठाउन यी अवसरहरूको पूर्ण उपयोग उनीहरूले गरेनन्। उहाँले भन्नुभयो, सदनले 12 विधेयक पारित अनि फिर्ता लिएर आफ्नो मुख्य विधायी कर्तव्यहरू पूरा गरेको छ। श्री राधाकृष्णनले राज्यसभाको कार्यवाही केवल 37 घण्टा 49 मिनट मात्र चलेको बताउनुभयो, जुन सदनको कामको 39.17% मात्र हो। यसअघि विपक्षी दलका नेता तथा कंग्रेस अध्यक्ष मल्लिका अर्जुन खड्गेले उत्तराखण्डको हल्द्वानीमा आफ्नो सार्वजनिक सभापछि रामलीला मैदानमा गरिएको हवनको मुद्दा उठाउनु भएको थियो। श्री खड्गेले सार्वजनिक सभालाई सम्बोधन गरेको र आफ्नो भाषणमा कुनै समुदाय वा धर्मको उल्लेख नगरेको बताउनुभयो। संसदीय मामिला मन्त्री किरेन रिजिजूले सरकार तयार हुँदाहुँदै पनि विपक्षले सदनमा चर्चा हुन नदिएको आरोप लगाउनु भएको छ। उहाँले विपक्षी सांसदहरूको आचरण लोकतन्त्र, विशेष गरी संसदीय लोकतन्त्रका लागि राम्रो नभएको बताउनुभयो।
1: ओपोजिशन डिस्कशन से भाग रहे थे। पार्लियामेंट्री डेमोक्रेसी में ओपोजिशन डिस्कशन के लिए डिमांड करते हैं और सरकार उसका जवाब देते हैं। ये तरीका होता है, क्योंकि लोगों ने हमको चुना देश सेवा के लिए। तो पहले बार ये दृश्य देखने को मिला कि सरकार खुद कह रहे हैं कि हम डिस्कशन चाहते हैं और ओपोजिशन बहाना बना करके डिस्कशन से भाग रहे हैं। तो ये लोकतंत्र के लिए विशेष

0: कि संसदीय लोकतंत्र के लिए ठीक नहीं है।
1: संसदले खान तथा खनिज विकास एवं विनियमन संशोधन विधेयक 2026 पारित गरेको छ। राज्यसभाले आज यसलाई अनुमोदन गर्यो। आज बिहान सदनको बैठक शुरू हुँदा केन्द्रीय कोइला तथा खानी मन्त्री जी किशन रेड्डीले खान तथा खनिज विकास एवं विनियमन अधिनियम 1957 थप संशोधन गर्न विधेयक प्रस्तुत गर्नुभयो। यस विधेयकको उद्देश्य देशमा महत्वपूर्ण खनिजहरूको बढ्दो माग पूरा गर्न खानी क्षेत्रलाई अझ कुशल, निवेश अनुकूल, साधन सम्पन्न बनाउनु हो। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा 16 अगस्तमा कोलकाता आइपुग्नुहुनेछ र आयुष्मान भारत योजना अन्तर्गत बंगालमा स्वास्थ्य सेवाहरूको शुरूआत गर्नुहुनेछ। यो कार्यक्रम राज्यमा बीजेपी सरकारको 100 दिन पूरा भएको अवसरमा आयोजना गरिएको हो। केन्द्रीय स्वास्थ्य मन्त्रीले सोही दिन नेताजी इन्दोर स्टेडियममा आयुष्मान भारत कार्यक्रममा भाग लिनुहुनेछ। यस कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित हुने अपेक्षा गरिएको छ। राज्य सरकारले 16 अगस्तलाई आयुष्मान दिवसको रूपमा मनाउनेछ र त्यस दिन लाभार्थीहरूका लागि स्वास्थ्य सेवाहरू शुरू गर्नेछ। स्रोतहरू अनुसार 17 अगस्तमा नेताजी इन्दोर स्टेडियममा आयुष्मान भारतसित सम्बन्धित दोस्रो कार्यक्रमको आयोजना पनि गरिनेछ। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले 16 अगस्तमा कोलकातामा बीजेपीको प्रशिक्षण कार्यक्रममा पनि भाग लिनुहुनेछ। श्री नड्डाको भ्रमण केन्द्रीय गृहमन्त्री अमित शाहको प्रस्तावित कोलकाता भ्रमणको केही दिन अघि भइरहेको छ। श्री अमित शाह 20 अगस्तमा कोलकाता आइपुग्ने अपेक्षा गरिएको छ। पहाड़भरि जिल्ला महकुमा तथा खण्ड स्तरमा भव्य रूपमा हर घर तिरंगा यात्राहरू निकालियो। सुन्नुहोस् हाम्रा संवाददाताको एक विशेष रिपोर्ट।

0: आज दार्जिलिङ पहाड़ तराई अनि डुवर्समा कैयन स्थानहरूमा नागरिक समूहहरू जिल्ला प्रशासन तथा विद्यालयहरूको आयोजनामा भव्य तिरंगा यात्राहरूको आयोजना गरियो। जिल्ला प्रशासनको तत्वावधानमा दार्जिलिङको चौरस्तादेखि नगर परिक्रमा गर्दै चौरस्तासम्म आज रंगारंग सांस्कृतिक कार्यक्रमहरूका साथ तिरंगा यात्रा निकालियो, जसमा जिल्ला शासक हरिशंकर पानीकर आईएएस उपस्थित थिए। सैकडौंको संख्यामा विद्यालयका नानीहरूले यसमा भाग लिए। यसरी नै महकुमा शासक खरसाङको नेतृत्वमा आज खरसाङमा तिरंगा यात्रा समारोह सम्पन्न गरियो। मिरिक, कालेबुङ, सिलगढी महकुमाका कैयन स्थानहरूमा हजारौं मानिसहरूको सहभागितामा तिरंगा यात्रा, बाइक र्याली आदिको आयोजना गरिएको समाचार प्राप्त भएको छ। पश्चिम बंगालका मन्त्रीहरू शंकर घोष र आनन्दमय बर्मनले पनि विभिन्न कार्यक्रमहरूमा उपस्थिति जनाएका छन्। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: दार्जिलिङ प्रेस गिल्ड मेरो भारत महान गीतको विमोचन अवकाश प्राप्त कर्नल भुवेश कुमार थापाले गर्नुभएको छ। यो देशभक्ति गीतको गायन प्रसिद्ध गायक पेमा लामा ज्यूले गर्नुभएको छ भने यसलाई संगीतबद्ध प्रसिद्ध गीतकार चन्दर लोमजेनले गर्नुभएको छ। स्मरण रहोस्, अवकाश प्राप्त कर्नल भुवनेश कुमार थापाको छोरा क्याप्टन ब्रिजेश थापा कश्मीरमा आतंकवादीहरूसित संघर्ष गर्दै शहीद भएका थिए। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। जीटीए क्षेत्रका सरकारी विद्यालयहरूबारे आज कोलकातामा शिक्षा मन्त्रीसित एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा पार्वत्य मामिला मन्त्री तथा कलचिनीका विधायक विशाल लामा उपस्थित थिए। यस बैठकमा पार्वत्य मामिला कार्यालय तथा जीटीएका शिक्षा विभाग र प्रशासनिक अधिकारीहरू उपस्थित थिए। आरजीकर मेडिकल कलेज र अस्पतालमा एक महिला डाक्टर प्रशिक्षुको दुष्कर्म र हत्याको मामिलामा नयाँ मोड़ आएको छ। पानीहाटी तृणमूल कंग्रेसका पूर्व विधायक निर्मल घोषलाई खरदह थानाको पुलिसले पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार उनलाई उडिसाबाट पक्राउ गरिएको हो। आरजीकर मेडिकल कलेजकी एक महिला डाक्टरको हत्यापछि उनको शवको हतारमा दाह संस्कार गरिएको आरोपमा निर्मल

0: 1.7% मात्र कामकाज हुन सक्यो। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा वर्ष 2024-25 का लागि 100 भन्दा बढी कलाकारलाई संगीत नाटक अकादमीमा छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेकी छन्। प्रदर्शन कला, संगीत, नृत्य, रंगमञ्च, लोक तथा जनजातीय कला, कठपुतली नृत्य, परम्परागत रंगमञ्च लगायत विभिन्न कला क्षेत्रमा पुर्याइएको योगदानको सम्मान स्वरूप यी पुरस्कार प्रदान गरिएको हो। समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मूले पुरस्कार प्राप्त गर्ने कलाकारहरूमा आधुनिक भारतको प्रतिभा र समर्पण झल्किएको बताएकी छन्। उनले भारतमा संगीतका विभिन्न प्रणाली, नृत्यका अनेकौं शैली तथा लोक रंगमञ्चका असंख्य रूपहरू रहेको उल्लेख गर्दै देशको समृद्ध लोक संस्कृतिको संरक्षणमा कलाकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन्। राष्ट्रपति मुर्मूले लोप हुने अवस्थामा रहेका लोक कलाप्रति चिन्ता व्यक्त गर्दै यस्ता कलाको दस्तावेजीकरण गर्नुका साथै तिनलाई जीवित राख्न विशेष प्रयास आवश्यक रहेको बताएकी छन्। उनले संगीत नाटक अकादमीद्वारा आयोजित कला दीक्षा कार्यक्रमको पनि प्रशंसा गरेकी छन्। साथै वरिष्ठ कलाकारहरूलाई आफ्नो ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्दै उनीहरूलाई प्रशिक्षण दिन आग्रह पनि गरेकी छन्। संसदीय कार्यमन्त्री किरेन रिजिजुले सरकारले संसदमा छलफलका लागि तयार रहँदा पनि विपक्षले सदनमा छलफल हुन नदिएको आरोप लगाएका छन्। नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रिजिजुले विपक्षी सांसदहरूको व्यवहार लोकतन्त्र, विशेष गरी संसदीय लोकतन्त्रका लागि उचित नभएको बताए। उनले संसद बहस, छलफल र विधायी कार्यका लागि भए पनि वर्षीय अधिवेशनमा लगातार नाराबाजी र विरोध प्रदर्शनका कारण सदनको कामकाज प्रभावित भएको बताए। रिजिजुका अनुसार वर्षीय अधिवेशनमा 12 विधेयक पारित भए पनि तीमध्ये एउटा विधेयकमाथि मात्र दुवै सदनमा छलफल भयो। संसदमा पटक पटक भएको अवरोधका कारण धेरै नवनिर्वाचित सांसदले संसदीय अनुभव हासिल गर्न नपाएको भन्दै रिजिजुले चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्,
1: टोटल 12 बिल पास किए हैं और चर्चा के दृष्टि से हम खुश नहीं है क्योंकि अपोजिशन ने ठीक से चर्चा करने नहीं दिया, विशेष करके लोकसभा में, लेकिन बिजनेस अच्छा हुआ। अभी लगभग 3 दशक का मेरा एक्सपीरियंस होने वाले हैं तो पहली बार ये दृश्य देखने को मिला कि सरकार खुद कह रहे हैं कि हम डिस्कशन चाहते हैं और अपोजिशन बहाना बना करके डिस्कशन से भाग रहे हैं, तो ये लोकतंत्र के लिए, विशेष करके संसदीय लोकतंत्र के लिए ठीक नहीं है।
0: गृहमन्त्री अमित शाह, स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा र विदेश मन्त्री एस जयशंकरले आज तिरङ्गा फहराउँदै हर घर तिरङ्गा अभियानमा सहभागिता जनाए। सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री अमित शाहले यो अभियानले देशभक्तिको भावना बलियो बनाउनुका साथै प्रत्येक भारतीयमा राष्ट्रिय गौरवको भावना जगाइरहेको बताए। नयाँ दिल्ली स्थित आफ्नो निवासमा तिरङ्गा फहराउँदै उनले कडरौं मानिस अभियानसँग जोडिरहेको र एक भारत श्रेष्ठ भारतको भावनालाई थप मजबुत बनाइरहेको बताए। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानपछि देशभर हर घर तिरङ्गा अभियान सञ्चालन भइरहेको बताए। विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जालमा राष्ट्रिय झण्डासँगको तस्विर साझा गरेका छन्। यसैबीच केन्द्रीय कोइला तथा खानी मन्त्री जी किशन रेड्डीले सबै नागरिकलाई आफ्नो घरमा तिरङ्गा फहराउन अपील गरेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। झारखण्डमा जेपीएससी, जेएसएससीमा भएको भनिएको अनियमितताको विरोधमा विद्यार्थीहरूको प्रदर्शन आज 20 दिनमा जारी रह्यो। विद्यार्थीहरूले जयपाल सिंह मुन्डा स्टेडियममा अनियमितताको सीबीआई मार्फत छानबिनको माग गर्दै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले आफ्ना माग पूरा नभए मुख्यमन्त्री निवास घेरा गर्नुको साथै आन्दोलनलाई थप तीव्र बनाउने चेतावनी दिएका छन्। महाराष्ट्रको नान्दोडमा शिरोमणि अकाली दलका अध्यक्ष तथा पञ्जाबका पूर्व उप मुख्यमन्त्री सुखबीर सिंह बादलमाथि आज चक्कु प्रहार भएको छ। बादल र उनकी पत्नी हरसिमरत कौर गुरुद्वारा माता साहिब देवानजी मुखतको सिडीबाट ओर्लिने क्रममा एक सेवदारले बादलमाथि चक्कुले आक्रमण गरेका थिए। घटनापछि उनलाई अस्पताल लगिएको थियो, जहाँ उनको दाहिने हात